0: قابلے سے ہوگا۔ یہ تھی خبریں اور اب اخبارات کے آئینے کے ساتھ ہیں فہیم احمد۔
1: شکریہ گونن۔ قومی راجدھانی دلی سے شائع ہونے والے آج کے اردو اخبارات کی 6 سرخیاں ایک دوسرے سے مختلف ہیں۔ اخبار انقلاب کی 6 سرخی ہے، پیپر لیک کے خلاف ترمیمی بل لوک سبھا میں پیش۔ اخبار پرتاب لکھتا ہے، انجینئرنگ مصنوعات کی برآمدات میں 21% اضافہ، 5 گنا سے زیادہ کی چھلانگ۔ اخبار نے تجارتی جہاز پر حملے میں ایک بھارتی ملاح کی موت کے واقعے پر احتجاج درج کرانے کے لیے یوکرین کے سفیر کو طلب کیے جانے کی خبر کو صفحہ اول پر جگہ دی ہے۔ اخبارات نے وزیر اعلیٰ ریکھا گپتا کے ہاتھوں تیاگ راج اسٹیڈیم میں 22ویں دولت مشترکہ ٹیبل ٹینس چیمپئن شپ کا افتتاح کیے جانے کی خبر کو بھی نمایاں کیا ہے۔ اخبار انقلاب نے ایران کے رہبر اعلیٰ مجتبیٰ خامنائی کے اس بیان کو اہمیت دی ہے کہ امن معاہدہ لبنان پر اسرائیلی حملوں کے خاتمے سے مشروط۔ اخبارات کی دیگر اہم بین الاقوامی خبریں اس طرح ہیں، گرفتاری کے وارنٹ کے باوجود نتنیاہو امریکہ روانہ۔
0: آخر میں خاص خاص خبریں ایک بار پھر۔ وزیراعظم نریندر مودی نے خلائی شعبے میں بھارت کے فروغ پاتے ہوئے پرائیویٹ ایکو نظام کی ستائش کی ہے۔ وزیراعظم نے وکرم ون کی کامیابی کے تناظر میں اسکائی روٹ ایرو اسپیس کے بانی اہلکاروں سے ملاقات کی۔ بہار اور آسام کی سرکاروں نے نیٹ معاملے پر احتجاج کرنے والے افراد کے خلاف کیس واپس لینے اور مختلف الزامات میں گرفتار کیے گئے افراد کو رہا کرنے کا اعلان کیا ہے۔ این ڈی اے پارلیمانی پارٹی آج نئی دلی میں اپنی ہفتے وار منگل ملن میٹنگ کا اہتمام کرے گی۔ سیاحت کی وزارت نے انکریڈیبل انڈیا برانڈ کے تحت عالمی سطح پر بھارت کو ترجیحی سیاحتی ملک کے طور پر فروغ دینے کی خاطر ایئر انڈیا کے ساتھ مفاہمت نامے پر دستخط کیے ہیں۔ بھارت اور چین نے سرحد پر امن و استحکام برقرار رکھنے کی اہمیت کا اعادہ کیا ہے اور دولت مشترکہ کھیلوں میں بھارت کی پیرا ایتھلیٹ شرمیلا دھنکڑ نے خواتین کے شارٹ پٹ مقابلے میں سونے کا تمغہ جیتا ہے۔ اس کے ساتھ ہی یہ خبرنامہ ختم ہوا۔
2: میڈیم ویو 483.1 میٹر یعنی 621 کلو ہرٹز پر، یہ آکاش وانی کا پٹنہ کیندر ہے۔ پرادیشک سماچار آپ سنیں گے ایک چھوٹے سے انترال کے بعد۔
3: कृपया ध्यान दें, डेंगू अपने शहर में पांव पसार रहा है, पर हम सावधानी और स्वच्छता से इसको हरा सकते हैं।
4: डेंगू की रोकथाम के लिए कुछ जरूरी बातों का पालन अवश्य करें, जैसे डेंगू का मच्छर साफ पानी में भी पनपता है, इसीलिए कहीं भी पानी जमा ना होने दें। डेंगू का मच्छर दिन में काटता है, इसीलिए अपने आसपास साफ रखें और अपने शरीर को ढक कर रखें। समय समय पर फॉगिंग करें और मच्छरदानी का प्रयोग करें। बच्चों को बाहर भेजने से पहले मच्छर भगाने की क्रीम लगाएं। खिड़की दरवाजों में मच्छर जाली लगवाएं।
3: जब होगा पूरा प्रयास हमारा, तभी मिलेगा डेंगू से छुटकारा। जीवंत बिहार, सपना हो साकार। अधिक जानकारी के लिए हेल्पलाइन नंबर 104 पर संपर्क करें। स्वास्थ्य विभाग और सूचना व जनसंपर्क विभाग, बिहार सरकार द्वारा जनहित में जारी।
5: पशु पालकों एवं कृत्रिम गर्भाधान यानी AI से जुड़े सभी व्यक्तियों के लिए महत्वपूर्ण सूचना। बिहार सरकार द्वारा लागू किया गया है बिहार पशु प्रजनन विनियम अधिनियम 2025। इसका उद्देश्य है बेहतर नस्ल, अधिक उत्पादन और सुरक्षित भविष्य।
6: अब कृत्रिम गर्भाधान यानी AI सेवा केवल पंजीकृत आर्टिफिशियल इंसेमिनेशन टेक्नीशियन AIT से ही कराएं। AI कराने से पहले तकनीशियन का पंजीकरण और पहचान अवश्य देखें। हमेशा प्रमाणित एवं अधिकृत सीमेन का ही उपयोग करें, ताकि आपको स्वस्थ बछड़े, बेहतर नस्ल और अधिक दूध उत्पादन का लाभ मिल सके। यदि आप AI तकनीशियन, सीमेन विक्रेता, सीमेन बैंक या इस सेवा से जुड़े संस्थान हैं, तो अधिनियम के अनुसार आवश्यक पंजीकरण अवश्य कराएं।
5: अधिक जानकारी के लिए अपने जिला पशुपालन पदाधिकारी अथवा बिहार लाइव स्टॉक डेवलपमेंट एजेंसी पटना से संपर्क करें। डेयरी, मत्स्य एवं पशु संसाधन विभाग, पशुपालन निदेशालय और सूचना एवं जनसंपर्क विभाग, बिहार सरकार द्वारा जनहित में जारी।
7: नमस्कार, ये आकाशवाणी है। 9 दशक यानी 90 साल जब टीवी का पर्दा कोरा था और इंटरनेट एक सपना, तब धुन की इस लहर ने भारत के हर घर में अपनी जगह बनाई। क्रिकेट के रोमांचक आंखों देखे हाल से लेकर मन की बात के संवाद तक,
8: आसमान में सिर उठाकर घने बादलों को चीर कर रोशनी का संकल्प ले, अभी तो सूरज उगा है।
7: आकाशवाणी सिर्फ एक रेडियो स्टेशन नहीं, हर भारतीय के संघर्ष और सफलता का साक्षी है। सूचना, शिक्षा और मनोरंजन का सबसे भरोसेमंद